ठुटुक नटका मुटु परिया खनी पोदै पोसाएको रानी चरीका बरना जस्तो पोदै पाकेको नि मेरा गमको एउटा मामुसिर मुरली चरी पाकी पो गएछ नखाइ छोड्दिन नगई छोड्दिन भन्न पुलायो नि तिम्रा गाममा लिसोमा थाप्लन् पासोमा थाप्लन् झुर्केसो थाप्लन्

mahalo, hashangra pasang, hashangra pasang, warano warjo. Warano warjo, siya susali, zalakka dekhyo, lagure dafela, yakkaya swata, bhudrukkaya handa, bhudrukkaya maryo ni. Karakuruk ra mareka muruk, kathaina para, lagure dafela, gada mahalo. गादामा हाल्यो मारक मुरु पारेर लयो बाहिरमा निक्लि ये थोत्री बुढी के चिज लियानी खोया खानी मर्केको जीवै जीवै पो पशुलाई त्यति कुरा